0: ایران میں ایک دور گال ہے بھی جنگ جاری رکھنے کی جی حامی ہے امریکی نائب صدر جے ڈی وینس جی دعویٰ جے ڈی وینس ہے تو گال سکھان والے عمل میں صورتحال ہیٹ متے تھی رہی ہے جو بھی امریکی عوام کے حق میں ہی تھی پاکستان خطے میں امن کے قیام لائے دوست ملکن سے گجی کم جاری رکھ آپ نے ہرمز سے اکبرائی سے ایران امریکہ گالن جو رستو ہموار تھی پرڈی ترجمان طاہر حسین اندرابی چھو ہے تو باب المندب میں بحری جہازن سے حملے کی مذمت کوں تھا پاکستان بحری رستن کے تحفظ سلامتی کی حمایت جاری رکھ اظام امن فوج بابت کا تجویز آئی تو پاکستان جائزہ وٹھو افغانستان میں دہشت گردن کے محفوظ تھاکن سہولت کاری جو خاتمہ ضروری ہے عمان ویجو آبنا ہرمز میں بن آئل ٹینکرز میں دھماکہ برطانوی میری ٹائم ایجنسی موجود بحری بیڑن میں دھماکہ عمان ویجو تھے آہن ودیک تفصیل نہن ملیا یمن میں حوثین پاراں سعودی بحری بیڑن تے حملن بعد باب المندب میں بحری ٹریفک گھٹجی وئی کچھ ہی جہازن باب المندب میں سفر کیو پیپلز پارٹی جو آزاد کشمیر میں میرپور بعد مظفر آباد ڈویژن میں بے نون لیگ تے دھاندلی کرے سیٹوں کھسن جو الزام الیکشن کمیشن کی کارکردگی تے بھی سوال اتارے چڈیا نیئر بخاری چھو ہے تو میرپور ڈویژن میں چار سیٹوں پیپلز پارٹی کا دھاندلی کرے کھسی ہوئیں رانا سناولا جو بیان دھاندلی جو سبب بنو پاکستان میں کدیں بھی چونڈوں مرحلے وار ناہن تھوں رن آؤٹ میں بدائے رہو ہے تو چونڈن میں دھاندلی تھی ہے ہی پونچھ ڈویژن میں بھی چونڈ مرحلے وار کرائن چاہن تھا آئی جی سندھ جاوید عالم موڈو جی کراچی جی سٹی کورٹ سامند کراچی بار جی صدر عامر وڑائے چین بین سا ملاقات کئی آئی جی سندھ چھو تو بار بینچ وکیلن کے گرجی کم کرنو ہے غلط فہمین کے کنٹرول کرن جی کوشش تھن گرجے کرمنل جسٹس سسٹم تے گرجی کم کرنو ہے عامر وڑائے چھو ہے تو آئی جی جاوید عالم موڈو جی اچن تے شکایتوں ختم کیوں ہیں ہانے نئے ایف آئی آر گرجے نئی ودیک ایکشن کم تھے یا نہ وکیلن کے تھانے میں عزت ملن گرجے
1: سن رہے تھے جی اے ایف ایم نیٹ ورک پر کے ٹی این نیوز
2: آپ سن رہے ہیں
3: جی اے ایف ایم
2: 88 نیٹ ورک سندھ کی آواز
4: امڑ سندھ جے سیندھ میں ایک چمکندڑ ستارو
5: ڈکھوئل انسانیت جی خدمت جو بہترین مثال
4: اما عائشہ اسپتال لوتکانی چوک ماتلی تے عورتن جے بیمارین جی ماہر ڈاکٹریانی ڈاکٹر عتیقہ سعید
5: روزانو صبح جو 10 خان رات جو 10 بجے تائیں مریضن جو علاج کندی
4: اولاد جو نتھین عورتن جے مخصوص بیمارین ہئے میں سور چیل میں سور رت جو گھٹ تھین کمزوری عورتن بارڑن جو علاج الٹرا ساؤنڈ کندی آہے نارمل ڈلیوری پن کئی ونجے تھی ڈاکٹر انم سعید الٹرا ساؤنڈ اسپیشلسٹ الٹرا ساؤنڈ کندی آہے
5: ایڈریس اما آشا اسپتال نوتکانی چوک ماتلی ودیک معلومات لائے 2347-3141-230
6: کیش قسطن تے پری کاسٹ آر سی سی گھرن جو پکیو چھتوں لگران لائے خوشخبری چاہو تھا اوہاں جے گھرن جو چھتوں پکیو ہوجن تے کیش قسطن تے 50 سال گارنٹی سان چھتوں لگرائیو سیمنٹ جی جالی بلاک سستے میں سستی چھت لگران لائے رابطو کندا خدا بخش ہوسو موبائل نمبر 03002962435 ایڈریس ٹنڈو غلام علی روڈ ماتلی
7: خوشخبری
3: अवांजे पंहिंजे शहर मातली में अवांजो जातल सुञातल निज़ामाणी मेडिकल सेंटर राव दिलमीर गार्डन जे साम्हूं सलीम कॉलोनी टंडो गुलाम अली रोड मातली डॉक्टर अज़ा मुस्तफ़ा CMH हॉस्पिटल कराची जी मशहूर डॉक्टरयाणी औलाद जो न थियण औरतन जी मखसूस बीमारियुनि जो इलाज ऐं ॿार जो न थियण बांझपन
4: डॉक्टर अज़ा मुस्तफ़ा MBBS रेडियोलॉजी अल्ट्रासाउंड जी माहिर डॉक्टरयाणी हाणे रोज़ानो मरीज़नि जो इलाज कंदी याद रखंदा निज़ामाणी मेडिकल सेंटर अवाम जी ख़िदमत लाइ 24 कलाक खुलियल रहंदो निज़ामाणी मेडिकल सेंटर ते OT लेबोरेटरी ऐं फार्मेसी जी सहूलियत मौजूद आहे निज़ामाणी मेडिकल सेंटर ते नॉर्मल डिलीवरी सस्ते अघ ते कई वञे थी वधीक मालूमात लाइ एडमिन नाना सोलंगी मोबाइल नंबर 210-31-43-842
7: खुशखबरी साफ ऐं शिफ़ाफ़ पाणी सेहतमंद ज़िंदगी जी ज़मानत
8: अव्हांजे पंहिंजे शहर मातली में सिंध प्योर ड्रिंकिंग वाटर 1.5 साल खां ख़िदमत करे रहियो आहे सिंध प्योर ड्रिंकिंग वाटर एतमाद जो नालो मिनरल वाटर ओज़िनेटेड यूरिफिटेड
7: जेको पेश करे थो 330 मिलीलीटर 500 मिलीलीटर 1.5 मिलीलीटर पाणी जी बोतल
8: 6 लीटर पाणी जी बोतल ऐं ॿियूं पाणी जूं बोतलूं मुतारिफ़ कराए रहियो आहे
7: हुन खां अलावा असां वटि रिफिल जी सहूलियत पिण सस्ते अॻिते मौजूद आहे
8: अव्हां जे इत्माद खे क़ाइम कंदे अव्हां जी ज़रूरत जो ख़्यालु रखंदे
7: ऑफिस हुजे या घर या कारोबार शादी ऐं ॿियनि तक़रीबात लाइ हाणे असां सां राब्तो करियो असां वटि मातली शहर वासियुनि लाइ होम डिलीवरी जी सर्विस पिण मौजूद आहे वधीक मालूमात लाइ मोबाइल नंबर 03718003920
8: एड्रेस सिंध प्योर ड्रिंकिंग वाटर वेझो सोनेरी बैंक बदीन रोड मातली
4: छा तव्हां पंहिंजे कारोबार जी तरक़ी लाइ सोचे रहिया आहियो
6: त पोइ GAFM 90.4 मातली बदीन हिकु अहिड़ो FM रेडियो आहे
4: जेको हले थो बिना ब्रेक ऐं मुसलसल
6: ऐं हा ॻोठनि शहरनि ऐं परे परे ताईं ॿुधो वेंदड़ रेडियो GAFM मातली बदीन
4: बसि पोइ हाणे खणो फोन ऐं पंहिंजे इश्तिहार हलाइण लाइ
6: असांजे स्टेशन मैनेजर यूनस बकारी सां हिन नंबर ते राब्तो कंदा
4: 03125252786
6: जी हा 2315525786
4: GAFM रेडियो नेटवर्क
6: सिंध जो आवाज़